नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्। यनकुमारी शर्माबाट। भारतीय जनता पार्टीले आसाम विधानसभा चुनावमा पूर्ण बहुमत हासिल गरेको छ। पार्टीले 126 वटा मध्ये 82 सीट जितेको छ। निर्वाचन आयोगका अनुसार भारतीय राष्ट्र कंग्रेसले 19, असम गण परिषदले 10, बोडोल्याण्ड पीपल्सले 10, अल इण्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्टले 2, राइज दलले 2 र अल इण्डिया तृणमूल कंग्रेसले 1 सीट जितेको छ। भाजपाले जालुकबाडी निर्वाचन क्षेत्रबाट 89,434 मतको अन्तरले चुनाव जितेको छ भन्दै सामाजिक सञ्चालनमा राष्ट्रिय लोकतान्त्रिक मोर्चाका 102 उम्मेद्वारले राज्यका जनताको आशीर्वादले चुनाव जितेको उल्लेख गरेका छन्। नाजिरा सार्वजनिक भएपछि नतिजा सार्वजनिक भएपछि डाक्टर शर्माले केन्द्रीय मन्त्री सर्वानन्द सोनोवाललाई पनि भेटवार्ता गर्नुभयो। त्यसै गरी भाजपाका सहयोगी बीपीएफका नेता हाग्रामा महिलारीलाई पनि भेटघाट गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आसाममा एनडीएको अभूतपूर्व विजयले विकास र जनकल्याणको राजनीतिमा जनताको अटल विश्वासको प्रतीक बताउनुभयो। कंग्रेस नेतृत्वको गठबन्धनले यस वर्ष पीपीसीसी अध्यक्ष तथा सांसद गौरव गोगोईसँग विधानसभा चुनाव लडेका थिए, तर गौरव गोगोईले सञ्चेत मतदाताहरूको ध्यान केन्द्रित रहेको जोरहाट निर्वाचन क्षेत्रमा 23,182 मतको अन्तरले हारेका छन्। शिवसागर समष्टिको राइजर दलका सभापति अखिल गोगोईले निकटतम प्रतिद्वन्दी बीजेपीका कुशल दोहरीलाई परास्त गर्दै विधानसभा पुनःमा निर्वाचन भएका छन्। कंग्रेस त्याग गर्दै बीजेपीका सहयोगीमा गर्ने भूपेन बरा बिहपुरिया समष्टिबाट निर्वाचन भएका छन्। दिसपुर समष्टिका बीजेपी पार्टी प्रद्युत बरदलैले भारतीय जातीय कंग्रेसको निकटमा प्रार्थी मीरा भट्ट ठाकुरको समीलाई परास्त गरेका छन्। असम बाहेक पश्चिम बंग, तामिलनाडु, पुडुचेरी र केरलामा पनि भएको विधानसभा चुनावको नतिजा पनि हिजो घोषणा गरिएको थियो। नतिजा अनुसार भाजपाले पहिलो पटक पश्चिम बंगालमा जितेका छन्। भाजपाले राज्यको मोट 293 सीट मध्ये 206 सीट जितेका छन्। राज्यमा 15 वर्षदेखि सत्तामा रहेको तृणमूल कंग्रेसले अहिलेसम्म 80 सीट जितेको समाचार पाइएको छ। राज्यमा भारतीय राष्ट्रिय कंग्रेस र आम जनता उन्नयन पार्टीले 2-2 सीट जितेका छन्। ममता ब्यानर्जी भवानीपुर निर्वाचन क्षेत्रमा भाजपाको शुभेन्दु अधिकारी विरोध 15,105 भोटमा पराजित भएकी छन्। सन् 1972 पछि राज्यमा पहिलो पटक केन्द्रमा रहेको कुनै पार्टी राज्यमा सरकार बनाउने दिशामा अघि बढ़िरहेको छ। तामिलनाडुमा अभिनेताबाट राजनीतिमा आएका सी जोफेस

विजयको नेतृत्वमा रहेको टिभीके दलले पहिलो पटकका लागि अधिकतम 108 सीट जितेको छ। केरलममा भारतीय जातीय कंग्रेसले मोट 140 सीटभित्र 63 सीटमा जयी भएका छन्। केरलममा भारतीय जातीय कंग्रेसले मोट 140 आसन अन्तर्गत 63 जयी भएका छन्। राज्यमा सीपीआईएमले 26 र आईयूएमएलले 22 सीट पाएको छन्। पुडुचेरीमा मोट 30 सीट मध्ये एआईएनआर कंग्रेसले सर्वाधिक 12 सीट पाएका छन्। पुडुचेरीमा डीएमकेले 5 र बीजेपीले 4 सीटमा जित्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

आईयूएमएलले 22 वटा सीट पाएको छन्। पुडुचेरीमा मोट 30 वटा सीट मध्ये एआईएनआर कंग्रेसले सर्वाधिक 12 वटा सीट पाएका छन्। पुडुचेरीमा डीएमकेले 5 वटा र बीजेपीले 4 वटा सीटमा जित्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन्। न्यायाधीश शर्मिला भुइँयाको फास्ट ट्रेक अदालतले जुबिन गर्गको रहस्यजनक मृत्युको मुद्दामा अभियुक्त सिद्धार्थ शर्माको जामिन आवेदन हिजो रद्द गरेकी छन्। 28 अप्रेलमा अनुष्ठित सुनवाईको अन्तिम अदालतले अभियुक्तको जामिन आवेदनका साथ रायको लागि आइतबारको दिन धार्य गरे तापनि न्यायाधीश शर्मिला भुइँया छुट्टीमा रहेकोले हिजो राय प्रदान गरिएको थियो। अदालतले अभियुक्त विरोध आरोप गरेको मुद्दा सम्पर्कमा सुनवाई ग्रहण गरेको थियो। उल्लेख छ कि फर्स्ट ट्रेक अदालतले 19 अप्रेलमा अभियुक्त सिद्धार्थ शर्माको महावीर एक्वा नामक एउटा व्यवसाय प्रतिष्ठान लगायत 6 वटा ब्याङ्क एकाउन्ट जब्द गर्ने निर्देश दिएको थियो। आईपीएल क्रिकेट प्रतियोगितामा गत बेलुकी मुम्बईको वाङखडे स्टेडियममा अनुष्ठित एउटा खेलमा मुम्बई इण्डियन्सले लखनऊ सुपर जायन्ट्सलाई 6 विकेटमा हराएको थियो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21:34 हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोताहरूमा स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रा आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ वार्ताको कार्यक्रम। वार्ताकार हुनुहुन्छ कमल उपाध्याय र यो वार्ता पूर्व प्रसारण हो।
1: धान नै हो हाम्रो प्रधान खेती। यही खेतीद्वारा नै हामी असमवासीहरूले वर्षभरिको लागि अन्न भण्डारमा जम्मा गरिराख्छौँ। यही खेतीमाथि निर्भरशील हाम्रो जीवन निर्वाहका लागि अन्नको जोगाड छ भने यही खेतीमै निर्भरशील छ असमको अर्थनैतिक बुनियाद। आसाममा मोठ चार थरीका धान खेती गरिन्छ। आहु, साले, बोरोधान र बाउधान। यी चार थरीका धान खेतीमध्ये मूल धान खेती हो साली। युग युगदेखि नै हामी असमवासीहरूको मूल खाद्य अथवा आहार चामल हुनाले र साली धानको खेतीद्वारा यसको आपूर्ति गर्नु परेकाले यस खेतीलाई गम्भीर रूपले निहाल्दै यसको उत्पादन आफ्नै राज्यको भूइँमा तुल्याई असमको अर्थनैतिक बुनियाद सुदृढ गराउन हामी प्रत्येक नागरिकको मुख्य कर्तव्य हो। 1987-88 सनमा असमको जग्गामा मोठ 30 लाख टन चामलको उत्पादन गरिएको थियो भने यसैको 4-5 वर्षसम्म यही परिमाणको चामल उत्पादन भएको थियो। आजको बढ्दो जनसङ्ख्या भन्दा त्यो समयको जनसङ्ख्यामा धेरै बढोत्तरी भएको कारण यसको उत्पादन बढाउन अत्यन्त जरुरी भएको छ। जनविस्फोरण दिनौ बढिरहेको छ, तर यसको तुलनामा जग्गा खुम्चिँदै गइरहेछ। यस्तो परिस्थितिमा थोरै जग्गामा धेरै फसलको उत्पादन गरी देशको अर्थनैतिक बुनियाद सुदृढ बनाउन हामी सबै कृषिजीवी नागरिकको उद्देश्य हुनु नै पर्छ। सर्वभारतीय गण उत्पादनको शिखर स्पर्श गर्न नसके तापनि यसको छेउसम्म पुग्ने प्रयासका लागि हाम्रो खेती गराएको

तरिका पद्धति दिक दिशामा परिवर्तन ल्याउनु ज्यादै जरुरी भएको छ। यसका लागि अझै पनि हाम्रो हातमा पर्याप्त परिमाणको जग्गा, प्राकृतिक स्रोत, जलवायु, जग्गाको गुणागुण, उपयोगिता इत्यादितर्फ हेरी हामीले साली धानको फसलमा श्रीवृद्धि गर्न सक्छौँ। खेतीमा केवल खाद अथवा मलको प्रयोगले मात्रै खेतीबाट भरपर्दो फसलको उत्पादन गर्न सकिँदैन। यहाँनिर हामी खेतीवालाहरू सावधान हुनुपर्छ कि उन्नत जातको अधिक उत्पादनक्षम विकासे बिउको सही समयमा सङ्ग्रह गर्नु आवश्यक छ। उन्नत जातको बिउबाट उन्नत फसल उब्जाउन सकिन्छ। खुला बजार, बीज भण्डार आदिबाट यस्ता बिउ सङ्ग्रह गर्न सकिन्छ भने जिल्ला कृषि विकास केन्द्र अथवा गाउँमा रहेका सरकारी ग्राम सेवकद्वारा पनि यस्तो उन्नत जातको बिउको जोगाड गर्न सकिन्छ। उन्नत जातको बिउ सङ्ग्रह गरे पश्चात पालो आउँछ बिउबारी तयार गर्ने। असममा हामी खेतीवालाहरू दुई प्रकारले बिउबारीको तयार गर्छौँ। पहिलो धुलो माटोमा बाक्लै गरी जमरा राखे झैँ बिउ छर्छौँ। अर्को चाहिँ हिलो बनाई त्यसमाथि बाक्लै छर्दै बिउबारी अथवा बिहार तयार गर्छौँ। बिउ छर्ने अगाडि प्रति कठ्ठामा 4-6 किलोग्राम प्राङ्गारिक खाद अथवा गोबरको धुलो छर्कनु हो भने बिउले झट्टै जरा फैलाउन सक्षम हुन्छ। धुलो बिउबारीमा 4-8 किलोग्राम प्राङ्गारिक खादको व्यवहार हुनुपर्दछ। यही प्राङ्गारिक खाद गोबरको व्यवहार गर्न मिलेन भने रासायनिक खादको प्रयोग गर्नुपर्छ। आजको दिनमा आफ्नो खेतीबारीमा जैव अथवा रासायनिक खादको प्रयोग नित्यान्त प्रयोजनीय कुरा हो। खादले बिउलाई स्वस्थता प्रदान गर्दछ र यस्तो बिउको रोपाई पछि नै हलक्क बढ्नमा सक्षम हुँदछ। यदि निखुर हरियो हुनुपर्ने बिउमा कुनै कारण पहेँलो भई भोकाए झैँ भयो भने, सही अवस्थाले नबढे झैँ लाग्यो भने, दुर्बल भएझै देखियो भने तपाईँले बुझ्नु पर्यो कि बिउबारीमा खादको कमी भयो अथवा कुनै बिमारद्वारा आक्रान्त भयो। यस्तो बिउबारीमा झट्टै रासायनिक खादको प्रयोगले बिग्रन थालेको बिउबारीले नयाँ ज्यान पाउँछ। विकासमुखी अधिक उत्पादनक्षम बिउको क्षेत्रमा प्रति कठा अर्थात् 2,880 स्क्वायर फिट जग्गामा 2 किलो युरियाको प्रयोग गरियोस्। 2 किलो युरियासँग 3 किलोग्राम प्राङ्गारिक अथवा जैव खादको धुलो अथवा सुकेको गोबरको धुलोसँग राम्ररी मिसाएर 48 घन्टा राखेपछि बिउबारीमा प्रयोग गर्नुपर्छ। बिउ छरेको 10-15 दिनभित्र यो मात्राको खाद प्रयोग गर्नुपर्छ। तर स्थानीय जातको बिउको क्षेत्रमा यो खादको परिमाण आधा भए पनि हुन्छ। एकतर्फ बिजा धान बढ्दैछ भने अर्कोतर्फ रोपाइँको लागि कित्ता तयार हुँदैछ। असममा असार साउन भदौमा पर्याप्त मात्रामा जलस्रोत पाइन्छ। मौका बुझेर तयारीमा रहेको कित्ताहरूमा 2-3 पटक जोतेर ती कित्ताहरूमा पानी डम्क्याई त्यहाँ रहेका झार जङ्गल पोच्याउने हुँदा प्रयोजनीय जैविक खाद ती सडिएका झार जङ्गलबाट पनि पाइन्छ। अर्कोतर्फ आफ्नै छेउछाउमा पाइने एजोला सङ्ग्रह गरी सचेत कृषकले खेतीबारी मलिलो पारेकै हुन्छन्। एजोलाद्वारा नाइट्रोजन, फस्फरस, पोटास, क्याल्सियम, लोह पदार्थ साथै जैविक खाद क्षमता सम्पन्न सर्वमुखी खादको अभाव पूर्ण गर्न सकिन्छ। एजोला एक किसिमको उत्तम जैव खाद हो। कित्तामा यसको उपस्थितिले सालीधानको खेतीलाई कुनै बाधा हुँदैन। एजोला खाद प्रयोग गरी 10-15 भाग धानको उत्पादन बढाउन सकिन्छ। अधिक उत्पादन पाउनुपर्छ भने खाद अथवा सारको प्रयोग भूमिमा भएकै हुनुपर्छ। यही समयमा भूमिको गुणागुण जाँच गरी माटोमा रहनुपर्ने रासायनिक तत्त्वहरूको कमी बुझेर त्यसलाई हिउँदमै पूर्ति गर्ने व्यवस्था मिलाइहाल्नुपर्छ। सालीधानका लागि माटोमा रहनुपर्ने तत्त्वहरूको उपस्थितिले 25-30% उत्पादन वृद्धि हुँदछ। गोबर, प्राङ्गारिक खाद अथवा पाचन सार पर्याप्त मात्रामा प्रयोग गरियो भने पनि विशेष क्षति हुँदैन। रासायनिक खादको क्षेत्रमा युरिया 6 किलो, सुपर फस्फेट 9 किलो अथवा डिओपी 3 किलो, म्युरेट अफ पटास 2 किलोको दरमा प्रति बिघामा प्रयोग गर्नुपर्दछ। अधिक उत्पादनक्षम धानको क्षेत्रमा यस रासायनिक खादको प्रयोगमा 2-3 गुण धेरै प्रयोग गर्न सकिन्छ। यसले खाद प्रयोगको अनुपातिक उत्पादन बढाउँछ। युरिया खादलाई 2-3 भागमा भाग गरी रोपाइँको अगाडि, रोपाइँको 20-30 दिनभित्र र सकेदेखि बाली निस्कने समयमा छर्नुपर्छ। सालीधान खेती माटो, पानी र खेतीबारीको तयारी इत्यादि विषयमा निर्भरशील रहन्छ। जब

0: कृषकहरूको पहिलो दायित्व बन्छ सही समयमा भूमिको जाँच गराउनु। यस जाँचले रासायनिक खाद प्रयोग गर्नुका लागि बाटो खुला गरिदिन्छ। जथाभावी रासायनिक खादको प्रयोगले भूमिमा गुणागुण बिग्रने अथवा सही उत्पादन नपाउने जस्ता समस्याहरू पनि देखिन्छन्। यसैले स्थानीय सरकारी कृषिकर्मी, ग्राम सेवक, जिल्ला कृषि विकास केन्द्रसँग समय समयमा सरसल्लाह गरिरहे केही त फलदायक हुनु नै पर्छ।
1: श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। श्रोतागण, कार्यक्रमको दोस्रो चरणमा अब प्रस्तुत गर्दैछौँ केही लोकगीत, र लोकगीत कार्यक्रम अन्तर्गत यो पहिलो गीत सुन्नुहोस्, उषा प्लोमको स्वरलाई।

पुष्पा पोखरेलले गाएको लोकगीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँसो विविध कार्यक्रम सहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।